0: रिसोर्स में सबसे ज्यादा हमारे पास जवानान है और सबसे ज्यादा हमारे पास जो फेटेलिटी रेट है रोड ट्रैफिक एक्सीडेंट पे भी वो भी जवानों के है। तो यहीं पे काम है कि पेरेंट्स अपने जो वालदेन है वो अपने बच्चों को जिस तरह खाने पीने के आदाब बताते हैं रोड पे चलने के भी आदाब बताते हैं, और जो टीचर्स हैं जिस तरह पढ़ने पढ़ाने की बातें करते हैं तो वहाँ पे टीचर्स का ये भी रिस्पांसिबिलिटी है कि रोड सेंस के बारे में भी अपने तालिबे इल्मों को आगाह करें।
1: और जरूरी है
0: जी, और मोटरवे पुलिस आपकी तमाम हर किस्म की रहनमाई करने के लिए तैयार है। किसी भी शख्स को, किसी भी अदारे को, किसी भी टाइम हमारी जरूरत पड़े जस्ट हमें टेक्स्ट करें, कॉल करें, हमारी टीम उनके पास आ जाए।
1: ठीक है, बहुत बहुत मेहरबानी ग्रान मिनवाल संगा चितास्त पता रहा नन्हे प्रोग्राम दि जुमे पर सलूर बजो नवाले तिरपिंजू बजू पूरी नंदा जमुन कम ख्वाग मिलमाना और इज्जतदार मिलमाना और जमुन द माशेरे स्तरगी और द माशेरे सेफ्टी نو ګران مینوالو د چاپه کې کالونه کوم نی اغستین معذرت بغواړو دغه سره سره کړه چا میسجونه شامل شوی او کړه چا نی شامل شوی نو هغه به هم شکریا او مدا کو ډیر ډیر یو جهان مننه دغه افسران به بیا راځي دغه پلیټ فارم نو بیا تاسو سره خپل اقدامات ګوري خبرې به شریکي د ملمنو د خلینا که داسې خبر وتی داسې سال پاز وتی تاسو باندې خنی لګی دیلی نو ګران مینوالو بخنه به کوي چې چرته هم یې خاد وسی آباد وسی بریالی وسی او دلو ی الله پامان
2: گرانو اوریدونکو تاسو آواز اوری د ریډیو امن 88.4 بټ ګرام مونږ سره اوسئ

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्ता सुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी। प्रोग्राम दिन आउ दुनिया जब अगेतास्ता दर कवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشية دا قبر عذاب او راحتنا دا قرآن او دا احاديثنا او دا دلائل عقلية او نقلية.

0: बस सही गिफ्ट भरा को मगा सही था मेरा मन नहीं में कॉल करते जुगुरु आ हम सर कॉल को उनके सुख दे कम से अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम खैर
0: खैर दीजिए सो खबर को है
1: मोहम्मद अयान खबर को निकालना
0: है मोहम्मद अयान द कॉल ने मोहम्मद अयान प्रोग्राम के तहत हर के ले आए मां
1: मेरा मन नहीं
0: अयान तो खैर
1: खैर
0: टीम सफर की राजी का ना ایان از بده پینزو شیزونو نمونه خلم گیم سمجھ خدا تراغ لیده کنا میں گیم منی پوشی وی زده پینزو شیزونو نمونه با خلم کنا تو بارا تو ماغا ترس که وای سیدا لفظونا مخی رستو کینا کم ترس که ما ویلو نماغا ترس که سیدا خی جی تالا پار چکم پینزو لفظونا دی اقای دادی موبایل مایک اوبو گلاس او جگ
1: موبائل
0: مائک گلاس اوبو جگ نا جی اول نہ اوبو گلاس صحیح تھا ڈیرا مند نہ کہو کہ پہلا حافظ جی آئے ہائے ہائے نمسر ہو یار بالکل صحیح نہیں ویل سلور صحیح ویل یو غلط میرے بنزو آڈر صحیح کل نفس تھا

0: जबरदस्त
1: बिल्कुल 10 पॉइंट तुम्ही लावशी विधी रेखाटे जाता म्हणून ना सही था ते सर सर असतो की सरोवर चान्सेस नोरुम शकते पिझल अफजन नोर वायम सही था हा जी पिझल अफजन दादी पेन कापी कीबोर्ड मोबाईल और गिलास
0: पेन कापी कीबोर्ड मोबाईल गिलास
1: जबरदस्त 10 पॉइंट भी लावशी होती 20 पॉइंट और दे सर सर आप زخیر دغه 20 پوینټ دلته پوری دي ډېر مزه لګو خوره کې خوشاله راته سه اوکه بالله حافظ جی بازا کو دسام نه ټوخي ولګي کنه بس اهو جی بار هلي رسته باندې کو ډېر زبردست گیم او کړه لې خوره کې سره د کال دلاري ګډون کړو پورا 20 پوینټ ته ملاوي شي وي د ټیم زبر لفا एनीवे जनाब कॉल तरफ से जरूर हम सराबल कॉल कर उनके सुख दी जनाब होते कम से अस्सलाम वालेकुम वालेकुम
2: अस्सलाम भाई
1: कहां है ओ हाफिज
2: जी
1: फैज प्रोग्राम के हर कलेस तड़े बिट के पकड़ आले दर दवाई
2: मना ना ताज भाई
1: आ फैज गेम आसान नहीं करान यार दर दवाया
2: या मुश्किल
1: देखे ना हां देखो रे खुमाश रे जबरदस्त गेम होने को
2: دماغ
1: خبر
2: زبر
1: دادی بورڈ دروازہ چھت زمکا او آسمان
2: بورڈ دروازہ چھت زمکا او آسمان
1: بورڈ دروازہ بولو صحیح بالکل 10 پوائنٹ تو ملا شی دل کا اور دے سر سر برج کم 10 پوائنٹ پوائنٹ دوبارہ کم پنز لفظ نے دی ہے کہ دا تھا سر سپیکر ان کر لو سپیکر کا دے پلیز سپیکر دا سوز میں خیال ان کر دی
2: نو سو سپیکر کا تے یا سپیکر دے سڑیا
1: ہم مت آواز ڈبل لازی خپل
2: نو پوے کما
1: صحیح زخر دوبارہ ٹرائی کو پنز لفظ تا سوز وایم صحیح دم
2: جی
1: ہاں جی مانیٹر کی بورڈ ماؤس کرسی کاپی
2: مانیٹر کی بورڈ ماؤس کرسی کاپی
1: مانیٹر کی بورڈ ماؤس صحیح بالکل 10 پوائنٹ آئے بالکل صحیح 20 پوائنٹ آؤ دے سر سر آخر چی کم 20 پوائنٹس تھی نو اگتا سو دبارہ دا دی پنزو لفظونا دیوال جنڈا کیمرہ مائک او پین
2: झंडा देवाल माइक कैमरा ओपन
1: हल्का बिल्कुल सही थी खतर डिफॉल्ट से बिलोशी भी कुडेरा मंदने को खुश रहा तो सो के पहला हाफिज बिल्कुल जनाब सभी पांच चुंगे कहने ज्यादा रगले खुर के ना खुन्ना तदवाड़ बस विन रवलम बिकॉज دغی ماج دغه رو کا کړي و مطلب داسې دغه 20 پوینټس پوره وکړي لهاز د دې دوه پوینټس برابر د ټیم زبر لخوا دغه دوه کسان دي صحیح ده او ټیم زیر لوا خواله او هو